मोहतरम मुअज़्ज़ज़ सामईन इकराम, ब्रॉडकास्टिंग रेडियो 1413 AM पर आप आयशा अख्तर के संग जुमा करीम की बाबरकत महफिल से लुत्फंदोज होने के साथ साथ अल्लाह करीम से आज हम अपना दामन जो है अपनी झोलियां फैला के बैठे हैं, अल्लाह करीम से उसकी रहमतें बरकतें और उसका फजल लूटने के लिए। हमारी वेबसाइट bradfordasianradio.co.uk और हमारा स्टूडियो का टेलीफोन नंबर 01274306677। मोहतरम सामईन इकराम, ये जो डिस्क्लोज होता है जी आपके लिए एक सरप्राइज क्या है, ये एक गुड न्यूज है हमारे ब्रदर की तरफ से जो जिन्होंने हमें ये स्पॉन्सर किया है। इस वक्त ये इनकी स्पॉन्सर्ड एक बहुत खूबसूरत मेरे पास एक कलाम भी है जो मैं आपके सामने पेश करूंगी, और ये प्रोग्राम का ये वाला हिस्सा जो है हमें स्पॉन्सर किया है हमारे ब्रदर जो हैं अकाब वाले ब्राडफोर्ड बाजार से, इनका जो है क्लोथिंग शॉप इनकी अकाब वालों की, तो बहुत खूबसूरत वैरायटी है जी उनके पास समर विंटर, और इसके अलावा जो बेहतरीन किस्म की रंगारंग वैरायटी, ये थोड़ा सा आपके लिए सस्पेंस रखा जाता है कि वो क्या है कि आप वाकई, वैसे अल्लाह का करम है उनके बहुत, अल्लाह ताला ने नवाजा है उनको, बहुत रश लगा रहता है, बड़े अल्लाह ताला ने उनको करम फजल से नवाजा, उनके बिजनेसेस हैं अल्हम्दुलिल्लाह, और ये बिलखसूस जब उन्होंने मुझे ये स्पॉन्सर किया तो वाकई मुझे अच्छा लगा कि उनके पास, मैं अब ये कहूँ कि ये एक ट्रिब्यूट करती हूँ अपने ब्रदर को कि उनकी शॉप से मैंने ये बाय किया। पता नहीं वैसे मैं इधर अलाउड हूँ कि नहीं, लेकिन ये ज़रूर कहूँगी कि जब उन्होंने इतने प्यार से, चाह से, मोहब्बत से हमें स्पॉन्सरशिप किया है प्रोग्राम का ये हिस्सा, तो ज़रूर भाई हक बनता है उनका कि मैं इतना कंफर्टेबल फील कर रही हूँ ऑनेस्टली स्पीकिंग कि मैं वाकई, ब्रदर मैं सॉरी करती हूँ कि मेरा फोन इस वक्त जो है ना उसकी चार्जिंग फिनिश्ड है, मैं आपको कोई मैसेज नहीं कर सकती। होपफुली अल्लाह करे कि आप मेरी आवाज़ सुन रहे हो, क्योंकि आपसे प्रॉमिस किया था कि, और आपने इस वक्त के लिए हमें स्पॉन्सर किया था, तो ये बेहतरीन किस्म की मैं कहूँगी अब वैरायटी कॉटन, मेरा फेवरेट कलर भी जो है मेरे खाना काबा का, मेरे अल्लाह के घर का कलर जो है माशाल्लाह ब्लैक कलर, उनके खाना काबा के खिलाफ का इस अकीदत से, मैं बहुत अकीदत से पहनती हूँ ये कलर, और मुझे माशाल्लाह माशाल्लाह, और वाकई मुझे सामईन इकराम अगर मेरा मेरी आवाज़ आप सुन रहे हैं तो मटेरियल इज़ वंडरफुल, वाकई स्ट्रॉन्ग है, नाइस है, और दुपट्टा जो हमारी मशरकियत की शनाख्त है तो वो मुझे बड़ा कम्फी लग रहा है, और स्काफ मुझे कवर्ड है हर तरफ से, और वैरायटी और उनकी क्वालिटी वाकई मैं कहूँगी कि आप लोगों को भी जाना बनता है। अकाब जो है akab.com इनकी वेबसाइट है, और आई एम सो सॉरी कि मेरा मोबाइल जो है जवाब दे चुका है, उसके ऊपर उनका नंबर था, तो लेकिन आप ब्राडफोर्ड बाजार में अकाब वाले akab.com पे जाएं, वहां पे मेरा ख्याल सेल भी लगा दी उन्होंने, काफी अच्छी प्राइसेस है, तो मैं उनकी शुक्रगुजार हूं, थैंक यू वेरी मच, आपने हमें स्पॉन्सर किया इस लम्हों के लिए, और मजीद उनके पास कहने के लिए बहुत कुछ था। इन शॉर्ट वो कहते हैं ना कि नाम ही काफी है, बस मैं इतना ही कह दूंगी akab.com का नाम ही काफी है, आप जाएं वहां पे ब्राडफोर्ड बाजार में और इंजॉय करें अपनी आयशा अख्तर ने, माशाल्लाह मैं इंजॉय कर रही हूँ यहाँ पे बैठ के अपने प्रोग्राम को माशाल्लाह अल्हम्दुलिल्लाह, और मुझे बहुत अच्छी वैरायटी लगी, अच्छा लगा, और भाई आपका बहुत शुक्रिया आपने हमें स्पॉन्सर भेजा, ब्लेस यू, और खुश रहें आप भी और हम सब भी, और इंशाल्लाह ताला अल्लाह पाक हम सबको ढेरों ढेर नवाजे, हम सबको अपने कर्मो फजल से खैरात अता करे। बीबी फातिमा तो ज़हरा सलामुल्लाह अलैहा की चादर तत्हीर का सदका अल्लाह पाक हमारे घरों में रहमतें बरकतें और अपना फजल नाजल करे, हमारी आल औलाद को हमारे लिए सदका जारिया बनाए, नेक बनाए, और नेक तमन्नाएं सबके लिए हैं।
آپ سب بھی ہمیں اپنی پیاری پیاری دعاؤں میں یاد رکھا کریں, اور میں بھی الحمدللہ سب کے لیے دعا گو ہوں, اور یہ پروگرام یہاں پہ محفل سجائی ہی اس لیے جاتی ہے کہ سبھی دعا میں بھی شامل ہو جائیں, پروگرام میں بھی ماشاءاللہ سنیں, جہاں کہیں بھی ہماری آواز آپ تک پہنچ رہی ہے. تو جی مزہ سامعین اکرام, یہ ایک بہت ہی خوبصورت سا کلام میرے سامنے ہے, اور آج اللہ کریم سے ہم ڈیروں ڈیر مانگ رہے ہیں تو وہ ذات کیسی ہے. ابھی میں نے ایک کلام دیکھا تو وہ انگلش میں, پھر کہ ہم الحمدللہ کہتے ہیں اس کی ہر نعمت کے اوپر. میں یقین کریں, میں آپ کو پتا ہے میں پریکٹیکلی میں کہتی ہوتی ہوں کہ میرا پروگرام جو ہے نا پریکٹیکلی آرگنائزڈ ہو. سنتی رہتی ہوں, سب کی آرا لیتی رہتی ہوں کیسا ہے, موڈیفیکیشنز اس میں کرنا, اور ان آپ سب کی آرا کو دعاؤں کو ساتھ لے کے چلنا. ایک محترم سے میری ملاقات ہوئی تو جی میں نے کہا آپ سن رہے تھے, میں نے آپ کو نمبر دیا تھا, جی سن رہے تھے پروگرام سنا, ہاں جی میں سن رہا تھا لیکن آپ آگے سے انگلش بول رہی تھی. اچھا میں نے کہا اس لیے سمجھا, میں نے سمجھا سارا پروگرام انگلش میں, تو میں نے تو اس لیے پھر میں نے کہا کہ نہیں جی مجھے پنجابی میں یا اردو میں مطلب اس طرح سے, میں نے کہا اچھا چلو ٹھیک ہے. میں تھوڑی دور آگے گئی اور ایک اور جو ہمارے جو ہمیں ایڈورٹائزمنٹس جو ہیں وہ کرواتے ہیں ہم سے, ایڈورٹس دیتے ہیں, تو ادھر گئی تو وہ ینگ نوخیز سا لڑکا, تو میں نے کہا ہاں جی سنا تھا آپ کا, آپ نے میرا پروگرام, تو وہ لکیلی وہ اس دن وہ سن رہا تھا تو وہ انگلش میں جو سارا تھا, تو کہتا آئی ریئلی انجوائڈ یور پروگرام. او تھینک گاڈ, میں نے کہا شکر ہے. تو کہتا ہے کہ آئی ایم ویری پلیزڈ, آئی ایم ویری ہیپی دیٹ یو ایکسپلین ایوری سنگل تھنگ ماشاء اللہ ان ڈیٹیل, آئی لائک دس. واؤ, میں نے کہا یہ کیا ہے بھائی, کچھ کی آرا ایسے ہوتی ہیں کچھ کی ویسی ہوتی ہیں, لیکن وہ چونکہ اور جنہوں نے کہا تھا کہ نہیں میں نے نہیں سنا آپ انگلش میں بات کریں, تو میں نے کہا کوئی بات نہیں آپ کون سا ہمیں ایڈورٹ دیتے ہیں, تو جب جنہوں نے میری اتنی تعریف کی تو میں شکر کیا میں, کیونکہ انہوں نے دی اس لیے تھی مجھے ایڈورٹ کی, دیکھیں آپ کچھ ہمارے لیے بھی ینگسٹرز کے لیے. آئی سیڈ وائی ناٹ بھائی, آپ تو میری پرائیورٹی ہٹ لسٹ پہ ہوتے ہیں, کیونکہ نیو ینگ جنریشن جو ہے ان کے ہاتھوں جی باغ دوڑ ہوتی ہے ملک و قوم کی بھی, اور بہت بہترین آگے بڑھنے کی بیا. بھائی خیر سارے ہی اللہ کے بندے بندیاں جو ہے اپنے طریقے سے بہت خدمتیں خلق کرتے ہوں گے, جی کرتے ہیں. اینی وے تو وہ پھر اس نے بہت پسند کیا, کہتا وہ اس میں بہت کچھ میں نے کچھ تھوڑا سا مینشن کیا تھا, تو چونکہ وہ پوچھ کے مجھے پھر بنانا پڑتا ہے نا کہ آپ لوگ اردو سنا اور پنجابی کا بھی آپ لوگوں نے مجھے تھوڑا حوصلہ دیا تھا کہ میری پنجابی ماشاء اللہ اچھی ہے, کچھ اچھا لگا آپ کو تو بھائی میں نے پھر اس میں شروع کیے. لیکن یہ تو جمعہ کریم کا اسپیشلی میرا جو اسپیسیفکلی جو ہوتا ہے یہ اردو میں ہی ہوتا ہے سارے کانٹینٹس جو جتنے بھی ہوتے ہیں. اینی وے تو وہ مجھ سے مزید اس ینگ لڑکے نے, جن اب میں آپ کو بتاؤں کہ کون سی ایڈورٹ ہے یہ بھی پتہ نہیں, یہاں بہت باتوں کا بھی خیال رکھنا پڑتا ہے. اینی وے میں اپنی لمٹس میں ہی رہ کے بات کر رہی ہوں, تو بات یہ ہے پھر جو کچھ مجھے ادھر سے فیڈ بیک ملی, تو انشاءاللہ تعالی ان ینگ جنریشن کے لیے اپنے نئے پروگرام نیکسٹ پروگرام میں انشاءاللہ وینسڈے ضرور رکھوں گی, اور کچھ اور جو جمعہ کا نیکسٹ انشاءاللہ ہمارا فرائیڈے کا پروگرام ہوگا اس میں کچھ قرآن اور احادیث کی باتیں جو ہے ان انگلش از ویل, کیونکہ ان کو بہت ضرورت ہے ہماری قوم کے بچے بچیوں کو پھر وہ. اور واقعی آپ یقین کریں کہ جب میں ان سے اردو میں بات کرتی ہوں نا ٹیچنگ کے دوران ہی, تو پھر میں بات اردو میں کرتی, کیونکہ ان کا سبجیکٹ اگر اردو رکھ لیا ہے تو کرتی کرتی میں اچانک ان کے چہروں کی طرف میں کہتے یو انڈرسٹینڈ, وہ سب کے سر نیچے, نے کہا اتنے گھنٹے سے میں مغز ماری کر رہی ہوں آپ لوگ بتا دیں مجھے کہ آپ کو نہیں سمجھ تو انگلش بھی اتر آئے. یہ ہوتا ہے بچے شو کرتے ہیں کہ جی شوق بھی کہ جی ہمیں آتی ہے اردو, آپ کرے کرے اردو میں, تو یہ بات ہوتی ہے. اسی طرح سے پروگرام کا بھی ہمارا ہوتا ہے
کہ جی پروگرام آپ کے لیے کون سی لینگویج, کیونکہ یہ بیریئر نہیں رکھنا چاہیے. لینگویج ایک ایسی ہے کہ اگر ہمیں کسی کی سمجھ ہی نہیں آ رہی تو پھر بات فائدہ کیا ہوتا ہے پروگرام کا. تو خیر یہ بات تھی کہ جی انشاءاللہ تعالی نیکسٹ جو بھی ہمارے پروگرامز ہوں گے اس میں میں انشاءاللہ کچھ حصہ جو ہے آپ کے لیے انگلش ورژن جو کہ قرآن اور حدیث سے بھی متعلق ہوگا انشاءاللہ, اور جو انٹرٹیننگ پروگرام ہے اس میں بھی کچھ آپ کے لیے حصہ جو ہے وہ انگلش کا ڈال دیا کریں گے. تو اس طرح باقی کا تو پروگرام آپ کو بتائیے, آپ سنتے ہی ہیں. تو اس وقت میرے سامنے ایک خوبصورت سا کلام, اللہ کریم کی نعمتوں کا شکر ادا کرتے ہوئے, اور یہ کلام جو ہے کہ اللہ تعالیٰ رحمان ہے, رحیم ہے, کریم ہے, بخشنے والا ہے, مہربانیاں کرنے والا ہے, سب کو ضرورت ہے ہمیں رحم و کرم کی, اسپیشلی جنہوں نے ہمیں اسپانسر بھیجا. بردر آپ کے لیے بھی یہ کلام جو ہے لگاتے ہیں, آپ بھی سنیں پلیز. اور ہم سب, کیونکہ اللہ جو ہے وہ یہاں پہ لکھا ہے انت ارحم الراحمین, بے شک انت ارحم الراحمین, اللہ کریم ارحم الراحمین ہے, اسی سے رحم مانگنا ہے. آئیے سننے کی سعادت حاصل کرتے ہیں.

0: بارگاہ رسالت مآب صلی اللہ علیہ وآلہ وسلم میں ہدیہ نعت پیش کرنے کی سعادت حاصل کر رہے تھے دنیا اسلام کے نامور نوجوان نعت گو شاعر اور ثنا خاں حضرت ڈاکٹر سرور حسین نقشبندی. اللہ تعالیٰ نے ان پر بڑا کرم کیا ہے, نہ صرف خوبصورت کہتے ہیں بلکہ لہن داؤدی بھی عطا فرما دیا ہے. نذیر احمد صاحب لیا پنجاب پاکستان سے ہم آپ کو خوش آمدید کہتے ہیں آج کی سروح پرور اور ایمان افروز محفل میں. ساتھ ہی ساتھ ہمارے معمر ترین بزرگ لسنر الحاج شبی احمد نقوی صاحب دامن برکاتہ مدد علیہ بھی تشریف لا چکے ہیں. وقت ہوا جا رہا ہے کمرشل کا, کمرشل کے بعد آپ سے ملاقات ہوگی جب ہم کھاریاں گجرات پاکستان سے تشریف لائے ہوئے پردیسی مجید صاحب کا حمد کا نذرانہ بارگاہ الہی میں پیش کریں گے.
1: ریڈیو
2: Your business being heard on the radio.
3: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
4: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
5: اوف, اتنی پیاری پیاری کھڑکیاں اور دروازے, کیا ہی چوائس ہے آپ کا.
6: یہ چوائس ہمارا نہیں, یہ تو کمال ہے, فرسٹ چوائس ونڈوز یورکشائر کا.
5: جو کہ پائیدار, مضبوط, خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
6: اور پراپرٹی ویلیو بڑھاتے ہیں.
5: فرسٹ چوائس
6: 106 لسٹر ہلز بریڈفورڈ BD71JL.
5: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے, آج ہی فرسٹ چوائس کا نمبر ملائیے
6: 01274317644.
7: کوالٹی, ویلیو, اسٹائل اینڈ سیکورٹی, یور نمبر ون چوائس, فرسٹ چوائس ونڈوز یورکشائر.
8: ارے سنتے ہیں, اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے.
6: ایسا عمدہ, لذیذ اور مزیدار کھانا تو بریڈ فوڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں.
8: منگنی, سالگرہ, شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے,
6: اور خوشبو, لذت اور ذائقہ خود گئے کہ منگلا کیٹرنگ سے آیا ہے.
8: منگلا کیٹرنگ, 77 Athington Street, بریڈفورڈ, BD8 ATY.
6: ٹیلی فون 01274731555. منگلا کیٹرنگ سروسز .UK. دلہن وہ جو پیا من بھائے,
8: زیور وہ جو پاکستان جیولر سے آئے,
6: نت نئے ڈیزائن کے ساتھ چوڑیاں, کنگن, کانٹے,
8: بالیاں, انگوٹھیاں اور ہار
6: جو دلہن کرے سنگھار,
8: آج ہی مامو کاکے کی دکان,
6: خالص سونے کی پہچان,
8: پاکستان جیولر سے شریف لائیے
6: اور دلہن کے چرچے گھر گھر پہنچائیے.
8: آپ کی شان
6: ہماری آن,
8: کوالٹی کی پہچان.
6: پاکستان جیولرز, 1 Duckworth Lane, بریڈفورڈ, BD95ER, 01274491442.
8: پاکستان جیولرز. نہ ہی بچوں کا کوئی سیف مستقبل, نہ ہمارا, کب تک ایسے ہی کریں گے گزارا.
6: ارے سیف رائڈر جائیں گے, ڈرائیونگ انسٹرکٹر بن کے خوب پیسے کمائیں گے, بچوں کو ڈرائیونگ بھی سکھائیں گے.
8: بس ٹرک, فوک لفٹ, ٹیکسی لائسنس, ہم ہیں آپ کو سب کچھ سکھانے کو تیار.
6: 30 سالہ بریڈ فوڈ کا سب سے بڑا پرانا اور قابل اعتماد نام سیف رائڈر.
8: DSA آڈیٹ اپروڈ انسٹرکٹرز, آٹومیٹک اینڈ مینوئل کارز, آن لائن تھیوری کلاسز کی سہولت. آج ہی وزٹ کیجیے
6: 33 Wetley Lane, بریڈ فوڈ,
8: 01274201679. UK.
9: روایتی کھانوں سے ہٹ کر آج کسی نئی جگہ جانے کو جی چاہ رہا ہے
6: تو کھل کر کیوں نہیں کہتی کہ آج پلز جانے کا ارادہ ہے.
9: جی ہاں, پلز, جہاں فش اینڈ چپس, برگرز, فل انگلش بریک فاسٹ, فریش کیکس اینڈ میکرونز,
6: اور اس کے ساتھ ساتھ خوبصورت ماحول میں لائیو پیانو سے لطف اٹھائیے. آج ہی تشریف لائیے, اوپن 7 days, پلز, سی روم, 46 Rooley Avenue, بریڈفورڈ, BD61DA, فون 01274306567, بیہائنڈ شیل پیٹرول اسٹیشن.
1: بریڈفورڈ ایشین ریڈیو, our voice, your choice. Bradford Asian Radio. Call the studio now, 01274 306677. Broadcasting from Bradford, listen to all over the world. Bradford Asian Radio, the real Asian radio. Bradford Asian Radio. Our voice, your choice.
0: और दोस्तों रिजवान रिजवी साहब, मैंने मौसम का अहवाल आपसे कहा था, उन्होंने लिखा है कि यहाँ कराची सिंध पाकिस्तान में शदीद हफ्स गर्मी वाला मौसम हो रहा है, बारिश नहीं हुई है, बादल छा जाते हैं मगर बारिश नहीं होती, बारिश अगर हो भी तो हल्की सी फुहार या छिड़काव जैसा हो जाता है जिसकी वजह से हफ्स और गर्मी में शिद्दत आ जाती है। अल्लाह ताला आप पर और अहले कराची पर अपना फजल करम फरमाए और खुल के अब्र करम अब्र रहमत बरसा दे। हमारी दुआएं आपके साथ हैं। मुझे नज़ला तो नहीं कह सकते आप, लेकिन हाँ यह है कि छींकें आना शुरू हुई हैं और उसकी वजह यह है कि हमारे यहाँ मौसम एकदम तब्दील हुआ है। हवा में खुनकी आ गई है, सर्दी का एहसास है। कल मैंने हीटर ऑन किया, जब जाके ज़रा मौसम घर में गर्म हुआ और हमारे सिटिंग रूम में, तो अब हो रहा है। अब जाहिर है सितंबर का महीना है, अब तो ये सिलसिला बढ़ता ही जाएगा। और अल्हम्दुलिल्लाह मुझे अपनी दुआओं में याद रखिएगा, नमाज कायम करने जा रहे हैं। इसी तरह हमारे मुअम्मर और बुजुर्ग और मुअम्मर तरीन लिसनर अलहाज शबी अहमद नकवी साहब तशरीफ लाए थे और उन्होंने तमाम अहले ईमान को, तमाम मुसलमानों को, जहां जहां तक हमारी आवाज पहुंच रही है वाके दोष पर, मोहब्बत भरा सलाम, दुआएं, प्यार और जुमतुल मुबारक की ढेरों मुबारकबाद भेजी है। वहां पे भी हिंदुस्तान में ईशा का वक्त हो गया है और वो ईशा की नमाज अदा करने के लिए तशरीफ ले गए हैं। जब वो तशरीफ लाएंगे तो हम उनका हदिया बहुजूर सरवर कायनात पेश करेंगे, उनके हमरा तमाम अहल खाना भी मौजूद हैं। साथ ही साथ अभी अभी तशरीफ लाए हैं नज़ीर अहमद साहब, जो बहुत मोहब्बत, चाहत और प्यार के साथ सात समंदर पार लैया पंजाब से तशरीफ लाकर हमारे प्रोग्राम की इज्जत और तौकीर बढ़ाते हैं। उनका मोहब्बत भरा सलाम तमाम सामईन और नाज़रीन और नादीदा लिसनर्स आपकी खिदमत में। मुझे बड़ा अच्छा लगता है जब मैं राइट पर निगाह डालता हूँ और पता चलता है मुझे इस बात का कि इतनी कसीर तादाद में दुनिया के चार कोनों में हमारा प्रोग्राम और आज की ये रूह परवर ईमान अफरोज महफिल की नशियात पहुँच रही है, तो दिल बहुत खुश होता है। अल्लाह आप सबको जो हमारे सोते मुजाहिद और नादीदा लिसनर हैं हमेशा अपने हिफ्ज़ अमान में रखे। अब वक्त हुआ है बारगाह इलाही में हमद पाक का नजराना पेश करने की सआदत हासिल कर रहे हैं। सात समंदर पार गुजरात पाकिस्तान से, जी हाँ

0: اے اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لیسے ہیلتھ سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، BD7 1HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے، آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا؟ تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو برادفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور کرتے
4: ہیں۔ 14:13 AM DAB Plus mobile app and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
5: And the winner is...
6: And the winner is...
7: And the winner is...
5: Your business being heard on the radio.
8: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
9: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
10: اوف، اتنی پیاری پیاری کھڑکیاں اور دروازے، کیا ہی چوائس ہے آپ کا؟
11: یہ چوائس ہمارا نہیں، یہ تو کمال ہے، فرسٹ چوائس ونڈوز یورکشائر کا،
10: جو کہ پائیدار، مضبوط، خوبصورت ڈبل انٹرپر گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
11: اور پراپرٹی ویلیو بڑھاتے ہیں۔
10: فرسٹ چوائس
11: 106 لسٹر ہلز، بریڈفورڈ، BD7 1JL۔
10: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے، آج ہی فرسٹ چوائس کا نمبر ملائیے
11: 01274317644۔
12: کوالٹی، ویلیو، اسٹائل اینڈ سیکورٹی، یور نمبر ون چوائس، فرسٹ چوائس ونڈوز یورکشائر۔
13: ارے سنتے ہیں، اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے۔
11: ایسا عمدہ، لذیذ اور مزیدار کھانا تو بریڈفورڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں۔
13: منگنی، سالگرہ، شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے،
11: اور خوشبو، لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے۔
13: منگلا کیٹرنگ، 77 Athington Street، بریڈفورڈ، BD8 ATY۔
11: ٹیلی فون 01274731555۔ منگلا کیٹرنگ سروسز .UK۔ दुल्हन वो जो पिया मन भाई,
13: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
11: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
13: बालियां, अंगूठियां और हार,
11: जो दुल्हन करे सिंगार,
13: आज ही मामू काके की दुकान,
11: खालिस सोने की पहचान,
13: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
11: और दुल्हन के चर्चे घर घर पहुंचाइए,
13: आपकी शान
11: हमारी आन,
13: क्वालिटी की पहचान,
11: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, PD95ER, 01274-491-442,
13: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा।
11: अरे सेफ पे राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
13: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस, हम है आपको सब कुछ सिखाने को तैयार।
11: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ पे राइडर,
13: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए,
11: 33 Wetley Lane, ब्रेडफोर्ड,
13: 01274-201679, UK।
7: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
11: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है।
7: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
11: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए, ओपन 7 days, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274-306-567, बिहाइंड शेल पेट्रोल स्टेशन। ब्रेडफोर्ड में फर्नीचर का सबसे खूबसूरत शोरूम लव फर्नीचर।
14: फर्नीचर तो आप घर घर देखते हैं, मगर जो देखते ही पसंद आ जाए वो है लव फर्नीचर, जहाँ पर ऑर्थोपेडिक डबल बेड सिर्फ 100 pounds से, जर्मन वार्डरोब, डाइनिंग टेबल, कॉफी टेबल, रग्स, कारपेट, मैट्रेसेस की वसी वैरायटी।
11: ओपन 7 days, 10 till 6, फ्री डिलीवरी ऑल ओवर वेस्ट यॉर्कशायर। लव फर्नीचर, कार्लाइल रोड, ब्रेडफोर्ड, अपोजिट बार्कलेज बैंक, फोन ब्रेडफोर्ड, 9627229622।
14: लव फर्नीचर, फर्नीचर यू लव।
4: ब्रेडफोर्ड एशियन रेडियो, our voice, your choice. Bradford Asian Radio. Call the studio now, 01274-306-677. Broadcasting from Bradford. Listen to all over the world. Bradford Asian Radio. The real Asian Radio.
15: एक शेर और ज़हन में आ रहा है, पहले वो पढ़ दूँ, सुन लें।
16: कि हौसला हारे ना इंसान परेशानी में, हर बना काम बिगड़ जाता है नादानी में।

0: اللہ، اس دعوت کامل اور تا قیامت قائم ہونے والی نماز کے رب، تو محمد صلی اللہ علیہ وسلم کو جنت میں نمایاں مقام، فضیلت اور بلند درجہ عطا فرما، اور انہیں اس مقام محمود پر فائز فرما جس کا تو نے ان سے وعدہ فرمایا ہے، اور قیامت کے دن ہمیں ان کی شفاعت نصیب فرما، بے شک تو وعدے کے خلاف نہیں فرماتا۔
1: اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد۔ اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم انك حمید مجید۔
0: اے اللہ، رحمت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے رحمت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔ اے اللہ، برکت نازل فرما محمد صلی اللہ علیہ وسلم پر اور محمد صلی اللہ علیہ وسلم کی آل پر، جیسا کہ تو نے برکت نازل فرمائی ابراہیم علیہ السلام پر اور ابراہیم علیہ السلام کی آل پر، بے شک تو بڑی تعریف والا، بزرگی والا ہے۔
2: ابھی آپ اذان سن رہے تھے، اور اس اذان کے لیے ہمیں تعاون حاصل تھا کوپر ہال سولیسٹرز، لسے ہیلتھ سائنس پارک، کیمپس روڈ، بریڈفورڈ، BD71HR۔ دعا ہے کہ اللہ پاک ان کے کاروبار میں خیر و برکت عطا فرمائے، آمین سما آمین یا رب العالمین۔
3: کیا آپ کونسل یا ہاؤسنگ ایسوسی ایشن کے گھر کے کرایہ دار ہیں اور سیم نمی مولڈ اور ہیٹنگ کے مسئلے سے دو چار ہیں، اور کہنے کے باوجود بھی مسئلہ حل نہیں ہو رہا، تو کوپر ہال سولیسٹرز مدد کر سکتے ہیں، جو بریڈفورڈ کے کرایہ داروں کی طرف سے لینڈ لاز کو ریپیئرنگ کروانے پر مجبور
4: کرتے ہیں۔ 14:13 AM DAB Plus Mobile App and online at bradfordasianradio.co.uk. This is Bradford Asian Radio.
5: And the winner is
6: Your business being heard on the radio.
7: Become a real winner by advertising your products and services with a memorable campaign here on Bradford Asian Radio. Radio advertising's ear-catching, affordable and effective. It's the ideal way to get your business noticed. So find out more today. For details, click on bradfordasianradio.co.uk or call 01274 306677.
8: Send money worldwide with Western Union. Send money your way to bank accounts, mobile wallets or for a cash pickup. Visit participating post offices, Eurochange and other retail partner locations. Prefer to send money online? Enjoy zero transfer fee on your first online transfer to a bank account or mobile wallet. Western Union makes money from currency exchange. Additional third-party charges may apply. Western Union Payment Services GB Limited, a UK company authorized by the UK Financial Conduct Authority.
9: اوف، اتنی پیاری پیاری کھڑکیاں اور دروازے، کیا ہی چوائس ہے آپ کا؟
10: یہ چوائس ہمارا نہیں، یہ تو کمال ہے، فرسٹ چوائس ونڈوز یورکشائر کا،
9: جو کہ پائیدار، مضبوط، خوبصورت ڈبل انٹرپل گلیز ونڈوز اینڈ ڈورز کے علاوہ کمپوزٹ ڈور سے آپ کے گھروں کو چار چاند لگاتے ہیں
10: اور پراپرٹی ویلیو بڑھاتے ہیں۔
9: فرسٹ چوائس
10: 106 لسٹر ہلز، بریڈفورڈ، BD71JL۔
9: گھروں کی خوبصورتی اور حفاظت بڑھائیے، آج ہی فرسٹ چوائس کا نمبر ملائیے
10: 01274317644۔
11: کوالٹی، ویلیو، اسٹائل اینڈ سیکورٹی، یور نمبر ون چوائس، فرسٹ چوائس ونڈوز یورکشائر۔
12: ارے سنتے ہیں، اگلی بار کھانے کا اہتمام ایسا کرنا ہے کہ واہ واہ ہی ہو جائے۔
10: ایسا عمدہ، لذیذ اور مزیدار کھانا تو بریڈفورڈ میں صرف ایوارڈ یافتہ منگلا کیٹرنگ والے ہی بناتے ہیں۔
12: منگنی، سالگرہ، شادی بیاہ یا کسی بھی موقع کے لیے ایسے کھانے کہ کھانا کھانے والا پوچھے کہ کھانا کہاں سے بنوایا ہے،
10: اور خوشبو، لذت اور ذائقہ خود کہے کہ منگلا کیٹرنگ سے آیا ہے۔
12: منگلا کیٹرنگ، 77 Athington Street، بریڈفورڈ، BD8 ATY۔
10: ٹیلیفون 012747355۔ منگلا کیٹرنگ سروسز .uk۔ दुल्हन वो जो पिया मन भाए,
12: जेवर वो जो पाकिस्तान ज्वेलर से आए,
10: नित नए डिजाइन के सेट, चूड़ियां, कंगन, कांटे,
12: बालियां, अंगूठियां और हार,
10: जो दुल्हन करे सिंगार,
12: आज ही मामू काके की दुकान,
10: खालिस सोने की पहचान,
12: पाकिस्तान ज्वेलर्स से शरीफ लाइए
10: और दुल्हन के चर्चे घर घर पहुंचाइए,
12: आपकी शान
10: हमारी आन,
12: क्वालिटी की पहचान,
10: पाकिस्तान ज्वेलर्स, 1 Dufferin Lane, ब्रेडफोर्ड, PD95ER, 01274-491-442,
12: पाकिस्तान ज्वेलर्स। ना ही बच्चों का कोई सेफ मुस्तकबिल, ना हमारा, कब तक ऐसे ही करेंगे गुजारा?
10: अरे सेफ राइडर जाएंगे, ड्राइविंग इंस्ट्रक्टर बनके खूब पैसे कमाएंगे, बच्चों को ड्राइविंग भी सिखाएंगे,
12: बस ट्रक फोकलिफ्ट टैक्सी लाइसेंस, हम हैं आपको सब कुछ सिखाने को तैयार।
10: 30 साल ब्रेडफोर्ड का सबसे बड़ा पुराना और काबिल एतमाद नाम सेफ राइडर,
12: DSA ऑडिट अप्रूव्ड इंस्ट्रक्टर्स, ऑटोमेटिक एंड मैनुअल कार्स, ऑनलाइन थ्योरी क्लासेस की सहूलत, आज ही विजिट कीजिए
10: 33 Wetley Lane, ब्रेडफोर्ड,
12: 01274-201679, UK.
13: रवायती खानों से हटकर आज किसी नई जगह जाने को जी चाह रहा है,
10: तो खुलकर क्यों नहीं कहती कि आज पेल्स जाने का इरादा है?
13: जी हाँ, पेल्स, जहाँ फिश एंड चिप्स, बर्गर्स, फुल इंग्लिश ब्रेकफास्ट, फ्रेश केक्स एंड मैक्रूम्स,
10: और इसके साथ साथ खूबसूरत माहौल में लाइव पियानो से लुत्फ उठाइए, आज ही तशरीफ लाइए, ओपन 7 days, पेल्स, सी रूम, 46 रूली एवेन्यू, ब्रेडफोर्ड, BD6 1DA, फोन 01274-306-567, बिहाइंड शेल पेट्रोल स्टेशन। अरे ये पूरे ब्रेडफोर्ड में क्या है शोर?
14: आपको नहीं पता, ऑफर्स इन मेनी होम स्टोर, रोजाना ताजा सब्जियां, फल, फ्रूट, सलाद, मीट, चिकन, आटा, दाल, चावल और मसाला, क्वालिटी में सबसे आला और सर्विस में सबसे बाला।
10: हर सम्त मचा है जिसका शोर, वो है मैनिंगम सुपर स्टोर, मैनिंगम सुपर स्टोर, कार्लाइल रोड, ब्रेडफोर्ड, BD8 8AX, फोन ब्रेडफोर्ड 4955555। हफ्ते के सातों दिन आपकी खिदमत में पेश पेश, मैनिंगम सुपर स्टोर,
14: मैनिंगम सुपर स्टोर।
4: Bradford Asian Radio. Our voice, your choice. Bradford Asian Radio. Call the studio now. 01274-306-77. Bradford Asian Radio. The world's local radio.